सैभं गुरु प्रसाद हे प्राणनाथ गोविंदे कृपा निधान जगत गुरु हे संसार ताप हरणे करुणा में सब दुख हरो हे शरण जोग दयाले दीनानाथ माया करो शरीर स्वस्थ खीण समय सिमरंत नानक राम दामोदर माधवे वाहिगुरु जी का खालसा वाहिगुरु जी की फतेह। गुरु सत्संग जीओ गुरमत विचारा गुरबाणी विचार आप सेवा पंथी रतन भूषण महंत तीरथ सिंह जी पासों गुनियाना मंडी वाले उन्हां पासों आप सरवण कर रहे से इस माहौल विच इस सत्संग विच धन गुरु ग्रंथ साहिब जी महाराज ने जो ख्याल बख्शिश कीते ने वो मैं सेवा दे रूप विच आप जी दी झोली च पाउण दी निमाणी कोशिश कर रहे सानू साडी होंद नूं अज तक ते विचारकां ने चार हिस्सों विच वंडिया है। प्रथम ते परमात्मा, क्योंकि उस विच असी हैगे आ, वो साडे विच है तो वो है। फिर इसनूं इस तरह वो व्याख्या दे रूप विच लैंदे ने सूरज। सूरज दी किरण है, किरण दा प्रकाश है, फिर जिथे प्रकाश है ओ है। मैं फिर दोहरावां, सूरज है एक, फिर किरण है दो, फिर किरण दा प्रकाश है तीन, फिर जिथे प्रकाश है जो कुछ प्रकाशित तो हो रहे वो है। परमात्मा है, जीव आत्मा है, मन है, और ये सब कुछ जिथे घटित तो हो रहे है, प्रगट हो रहे है, वो ये तन, वो ये शरीर, वो ये तन। हुण मैं फिर दोहरावा, सूरज है, किरण है, किरण दा प्रकाश है, ते प्रकाश जिथे पै रहा है, जिथे है, जिस तों जिहड़ी चीज प्रकाशित हो रही है वो है। परमात्मा है, आप सत्संगी हो, ते धन गुरु ग्रंथ साहिब ने इस तरह ही ख्याल मैनूं दित्ते ने, क्योंकि सब कुछ गुरबाणी विच है और पातशाह ने छुपाया कुछ भी नहीं है। सिर्फ खोलण दी गल है, प्यो दा देखा खोल डिठा खजाना ता मेरे मन पया निदाना। अपने कोल अपनी गल ते कुछ भी नहीं, ये खजाना है
اور غضب دی گل ہے اے دے دروازے کھلدے ہی نہیں. جتنا قیمتی خزانہ ہوندا ہے چھپا کے رکھے گا. بڑے بڑے لاکر, بڑے بڑے تالے, بڑی بڑی سیکورٹی, بڑی بڑی حفاظت. کبیر کہندے رب تے ایک ایسا خزانہ ہے جتنا لٹنا ہے انہیں لٹ لو. رب تے لٹا کے ہی راضی ہے. رام نام کی لوٹ ہے, لوٹ سکے تو لوٹ. دھن نو کوئی لٹے تو قانون ہے, سماج ہے, طرح طرح دے خطرے نے, تے لٹن والے نو لٹیرا کہندے. لٹیرا رام نام دا جڑا خزانہ ہے کوئی خطرہ نہیں, کسی پرکار دا خطرہ نہیں. کوئی اس خزانے نو لٹ لے اسے نو سنت کہندے. اتھے رام نو لٹن والے نو, رام دے خزانے نو لٹن والے نو لٹیرا نہیں کہندے, سنت کہندے نے, بھگت کہندے. دھن دے لٹیریاں نو لٹیرا کہندے, سمپدا دے لٹیریاں نو ڈاکو کہندے نے, ڈکیت کہندے نے. رام دے لٹیریاں نو سنت کہندے نے, بھگت کہندے نے, گرمکھ کہندے نے, برہم گیانی کہندے. دھن تے جنہ جنہ کول ہوندا ہے چھپا کے رکھتے ہیں, کسی نو کچھ نہیں پتا چلتا, کچھ نہیں پتا چلتا. ایک رام دھن ایسا ہے, رام آپ ہی آوازاں مارد ہے, مینوں لٹ لو لٹ لو لٹ لو. رام نام کی لوٹ ہے, لوٹ سکے تو لوٹ. پھر پاچھے پچھتاؤ گے جب پران جائیں گے چھوٹ. جنا لٹنا ہے لٹ لو. منکھ دی مانسک فطرت ہے, سواؤ ہے. جڑی چیز اس نو مفت دے چ مل جائے, بنا محنت دے مل جائے, دی قدر نہیں کرتا, قدر نہیں کرتا. ہر چے زود برایت دیر نہ پائے. شیخ سعدی صاحب کہندے نے بنا محنت تو جو مل جائے, بنا پرشارت تو جو مل جائے, منک اس دی قدر نہیں کردا. تے جی کدھر پراپت ہو جائے تو پھر رکھدا بھی نہیں, ایویں ہی ملی ہے, ایویں ہی گواچ. یہ بھی میں عرض کرتا. سورج ہے

0: 하르 하르 하레.
1: 뭐는 그디냐? 뭐네 아들이 뭘 검소리냐 대처? 바르벌 검소리 아흥가리 아흥 매하 매하 매하 진네 지르탁 이 매랜디에 ये अहं भाव रहता है उतने चिर तक ही जन्म ते मरण चलता रहता है चलता रहता है। ये जन्म ते मरण दा मूल है, ये जन्म ते मरण दा कारण है। धन गुरु नानक देव जी महाराज दा फरमान, हमें एहा जात है, हमें कर्म कमाए, हमें ए ही बंदना फिर जो नहीं पाए। हमें दा स्वभाव है, मनुख जितने भी कर्म करता है अहंकार आशत, चाहे वो कर्म धार्मिक ने, चाहे वो कर्म सामाजिक ने, चाहे वो कर्म राजनैतिक ने, अहं मूल है, अहं मिश्रित हो जाता है हर कर्म विच। और वो कर्म जो अहं आश्रित है जन्म का कारण बनता है, जन्म मरण का कारण बनता है, और वो अहं का बंधन फिर जन्म फिर मरण फिर जन्म फिर मरण, इस तरह अहं जन्म ते मरण दी बहुत ही लंबी यात्रा दे पा देंदा है, बहुत लंबे गेड़ दे पा देंदा है। धन गुरु अर्जन देव जी महाराज फरमान कर रहे ने, हे जन्म मरण मूलं अहंकारं पापात्मा, हे पाप आत्मा अहंकार, तू जन्म ते मरण दा मूल है। वख वख जीवां देच अपने अपने दोष पाए जाते ने। जैसे असी वेखदे हां हाथी विच काम रोग प्रधान है, और पतंगे विच दृष्ट रोग, मच्छी देच रसना दा रोग, और इसे तरीके नाल भौरे देच नासका दा रोग। हमें रोग मानुख को दीना, काम रोग मैं गल बस कीना, दृष्ट रोग पच मुए पतंगा, नाद रोग खप गहे कुरंगा, हिरन्नो नाद दा कन्ना दा रोग। जो जो दिसे सो सो रोगी, रोग रहत मेरा सतगुरु जोगी। ए रोग बंधन दा कारण बनदे ने, ए रोग दुख दा कारण बनदे ने, और मनुख दे सारे दुखां दा मूल कारण अहं अहंकार। अहंकार किधरे अस्थूल रूप धारण करता है, किधरे सूक्ष्म रूप, किधरे पदार्थां दा अहंकार, किधरे धार्मिक कर्म जो परमात्मा दे प्रति कीते गए ने उसका अहंकार, किधरे इस जीवन दा अहंकार, किधरे उस परम जीवन दी प्राप्ति दे जो साधन ने उना दा अहंकार। मूल रूप विच ए अस्थूल अहंकार धन आश्रित हुंदा है, जोवन जवानी स्वप्न दे आधार ते खड़ा हुंदा है, और शक्ति सता ताकत इस दे आधार ते खड़ा हुंदा है। जोवन धन प्रभ ताकै मद में, اہنس رہے دیوانا دن رات پاگل دی طرح گھوم رہا ہے جو بندی مستی وچ دھن دی مستی وچ اور ستا دی مستی وچ دھن جیب دے چوے یا من دی سوچنی دے چوے جو بن ونت ہوے یا جو بن دی چاہ من دے چوے ستا دھاری ہوے یا ستا دا چنتن اندر چلدا ہوے دوہاں حالتاں پاگل ہو جاندا ہے ستا پاگل کر دیندی ہے ستا دا چنتن بھی پگلا دیندا ہے جو بن پاگل پندی سیما تک لے جاندا ہے پر جو بن دا چنتن بھی پاگلوں والی حالت بنائی رکھتا ہے اسی طریقے نال دھن دھن جیب وچ ہے دھن گھر وچ ہے یا دھن سوچاں وچ ہے وچاراں وچ ہے منک تے پاگل ہوے گا اس دا بہت وڈا پاگل پن دھن آشرت ہے جوبن آشرت ہے اور ستا آشرت ہے تبھی پادشاہ فرمان کر رہے ہیں جوبن دھن پربتا کے مد میں اہنس رہے دیوانا دن رات پاگل ہویا پھردا ہے اسے وچ اہنکاری اپنے آپ نو مہان سمجھدا ہے دوسرے نو تچھ سمجھدا ہے آپس کو دی رگ کر مانے اورن کو لگ مات منسا باچا کرمنا میں دیکھے دوزک جات ہر ایک نو چھوٹا سمجھدا ہے چاہے اگلا مہان ہوئے چاہے سویم تچھ ہوئے اپنے آپ نو مہان سمجھدا ہے اچا سمجھدا ہے سب تو اچا سمجھدا ہے ایرانی صوفی سنت حافظ فرمان کر دینے در محفل کے خورشید اندر شمار ذرہ است جس دی محفل وچ خورشید اے سورج ایک ذرہ ہے ایک نکا جیا ریت دا ذرہ ہے در محفل کے خورشید اندر شمار ذرہ است خود را بزرگ دیدم شرط ادب نواشد اس محفل وچ تو اپنے آپ نو آکھے میں وڈا میں وڈا میں مہان ہاں جتھے سورج بھی ایک نکے جیاں ذرے ورگا ہے اس دی بھی کوئی اوقات نہیں پر منک دی بھل منک دا اگیان اور جتنا پربل اگیانی ہوے گا اتنا اہنکاری ہوے گا ایک اردو دا مہان شاعر اس نو ایک ہور ڈھنگ نال وی بیان کر دینے علم کے جہول سے بہتر ہے جہول کا علم میں نے یہ درس پایا اپنی بصیرت سے گیان دی مورکھتا دے نالوں بہتر ہے مورکھتا دا گیان علم دی جہالت نالوں چنگا ہے جہالت دا علم اگر تھوڑا بہت کچھ سمجھے ہے عالم ہویا ہے ودوان ہویا ہے اور کئی گنا اس تو ود اہنکار نال بھر گیا ہے تو اہنکار اس گل دا ثبوت ہے جو علم ہے وہ عمل دے چ نہیں اور اے اہنکار مورکھتا تے کھڑا ہے علم کے جہول سے بہتر ہے جہول کا علم گیان دی مورکھتا دے نالوں بہتر ہے مورکھتا دا گیان اہنکار اگیان تے کھڑا ہوندا ہے گیانی بھی اگیانی سمجھو اگر अहंकारी है। भगत सरमौर श्री रविदास जी महाराज बड़ा सुंदर फरमान कर रहे हैं,
0: हम बड़े कव कुलीन हम पंडित, हम जोगी सन्यासी